0: 819 किलोहर्ट्ज़, ये है रेडियो मॉरिशस। रेडियो मॉरिशस।
1: محترم و محتشم سامین، السلام علیکم و رحمت الله و برکاته. اس وقت ہم